0: आवृत्ति रेडियो सझावट यो हो रेडियो गुरुबाबा एफएम 107
1: मेगाहर्ट्ज। जलशक्ति मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनीमा अब पानी बचाउने धान खेती अप्नाउ। धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पानी पालो रोपो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामा मन्सुडी र बकुली प्रयोग गरौं।
1: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी पचाउने प्रविधि अप्नाऊ। खेत समयमा पानी बलियो बनाऊ। धेरै पानी नजमाऊ।
2: समूहमा पानी पारो, घर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउ।
1: पानी भण्डारी कृषि गरौ, उत्पादन बढाउ, परिवार र देश समृद्ध बनाऊ।
2: दबाई सिँचाइ आयोजना बैठी प्रक्रियाद्वारा जनै प्रणाली सके।
3: एकपटक सेवा गर्दै भन्दा अवश्य दिनुहोला। हस्, धन्यवाद।

ভাষা

0: ਸਭ
1: आगामी 5 वर्ष विश्वमा तपक्का गर्ने राष्ट्रसङ्घको भनाइ

0: सामुदायिक वन उपभोक्ता महासंघ फेकुफोङका अध्यक्ष ठाकुर भण्डारीले सीआईएलले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
1: सीआईएलको असाधारण वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु। यससँग जोडिएका मिडियाबाट धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। सुरुदेखि पनि स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए, हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू गर्नुहरू अगाडि बढायौँ र नबोलिएका आवाजहरू नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनुभएको छ। त्यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो पनि। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि ठुला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरामा कसरी अगाडि गरिरहेको छ यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ। आउँदो दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूको कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी जनजाति महिला दलित

पहिलो पटक

भएको अनुभव नेपालका तराई चुलेका तर पहाडी क्षेत्रमा वन बढ़िएको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। पुरानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो भर्नु र चुरुटको खुट्टाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पर्दछ। यसकारण सुक्खा

अनुसार मन्त्रालयले युकी नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ। प्रावधानले राजदूत तथा प्रतिनिधि र विशेष दूतको जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ। त्यस्तै भित्री पृष्ठमा निजी अस्पतालमा

अन्तर थापाले भारतको रायली केसीको केसीको नाम प्रस्तुत गर्नु भएको थियो। यहाँ पत्रिका दैनिकमा बिजुलीमा भन्दा धेरैलाई गुन्दा

संस्थाले हिजो बिहान संविधान र

dysfunctional network CIN. सिंचाईको समस्या छ

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा।

सकेकाले दश भनेले धनीले पुग्न थालेकोले दश वर्ष भयो। राज्यको समयमा समेत उत्खनन हुने नदीको बाह परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीय वासीको आरोप छ। दीपक खत्री, सिआइएन, रेडी सिन्धु, सिन्धु भाषो।

Thank you.

0: sería la casa, ¿no? Hay un gran perfil, pero la víctima no tiene esa estrategia de casa. ¿Qué es el tema que estamos realizando? ¿Qué es el tema?
1: होइन अहिले चाहिँ अब विशेष गरिकन कानुनभन्दा बढी चाहिँ नि अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौँ. अब भोलि गणतन्त्रको दिवसको सन्दर्भमा अब बजेट नै आउँछ होइन. अब त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौँ. र
0: बजेट ल्याउनको लागि सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
1: मलाई के छ त भन्दाखेरि, एउटा त अब म मुलुकको दलित समुदायका तर्फबाट जाने, समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा गर्ने, के आउँदो नित्य कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने, अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेको छु होइन. दोस्रो कुरा चाहिँ नि विशेष गरिकन अब अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो, जुन चाहिँ प्रतिनिधित्व गर्ने, अब अहिलेको राष्ट्रिय सभा पार्टीको चाहिँ बाचा पत्रमा दुई एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा. त्यसपछि अब रवि रमेशजीले पार्टीको सभापति भएसले मान्य सांसद भएसले संसदबाट पनि बोल्नुभयो, तेह्रवटा पालिकाका हरेक दलित बस्तीलाई चाहिँ डङ्गा बस्ती, एकीकृत बस्ती बनाएर जाउँ. त्यहाँभित्र खाने पानी, सिँचाइ, बाटो, हस्पिटल, स्कुल, सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौँ. त्यहाँबाट त्यसलाई जाने जातीय शासन मुक्त बनाऊ, त्यसपछि त्यहाँबाट जाने सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी, हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको रूपमा जाने नारा भाइ सरम भन्ने प्रस्ताव चाहिँ अहिले सरकारलाई दिएको छ. प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरमा मन्त्रीहरूलाई दिएको छौँ. र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम शक्तिको कुरा होइन, त्यस पछाडि जसले अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएको छौँ.
0: अब बजारको दलित समुदायको लागि गर्नुपर्ने कुरा पनि तपाईँले बताउनु भयो, दिनुभयो. समग्र दलित अरू क्षेत्रको अरू भूगोलको दलित समुदायको लागि गर्ने कामको बारे बताउनु भयो. बजारको लागि त भन्नुभयो यो योजना गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के के गर्नुपर्छ, त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ?
1: मैले धेरै तिनवटा कुरा जाने त उठाएको छु होइन. अब यो निजी कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र पश्चिम जेठे पहिला आउँदैछ, त्यो छ समग्र राष्ट्र भर्ना भएको थियो होइन. त्यो ऐतिहासिक स्थानमा बैसठी त्रिसठी पछाडिको जाने त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई जाने भोलि 16 गते जाने 33 वर्षहरूमा जाने व्यवस्था गरेका थियौँ. दलितहरूलाई चाहिँ जेठे काट गरेका थियौँ, स्वास्थ्य राष्ट्र भर्ना गरेको थियौँ. त्यो दिनलाई चाहिँ हामीले के गरेका थियौँ, देशभरिलाई जातीय स्वास्थ्यको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको काम बनाउने भन्ने पहिलो कुरा गरेका छौँ. दोस्रो कुरा चाहिँ के त भन्दाखेरि दलित समुदाय

कार्यक्रमले धेरै जुन छ यो विधेयकमाथि टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ हामीले होइन, र त्यो उपसमितिको आठजना मान्यवरहरू छौँ हामी, आज आठजनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दबाबमा छलफल गरेर

विभिन्न कारणले यो संक्रमण पेश गर्नुहुन्छ र त्यो संक्रमण पेश भइसकेपछि चाहिँ हामी संक्रमण सम्पूर्ण त्योभन्दा अगाडि चाहिँ समितिमा छलफल गरेर अगाडि जान्छ। मेरो विचारमा अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उहाँले हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरी जब हाम्रो के भन्छ गजी पाण्डेजीले उनीहरू हुँदाखेरि नै प्रश्न भएको हुनाले अब उहाँहरूले त्यसले चाहिँ एउटा के भन्छ निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेस गरे पनि त्यहाँका मान्यज्यूहरूले चाहिँ विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई

0: किसी तबले जाने चले जाने अब शमशान महिमा कहने चले जाने पर्यटन को जाने भाड़ा उद्योग रूपांतरण करने तरीका में जाने अगर बढ़े विशेष कर युवा साथी सांसद वहां अवेशन भावना ने अभिवेशन में विधेयक जाने अभी खाने अगर बढ़े जो ट्रेडिशनल कुरा छन् कतिपय कुरा संशोधन गर्नुपर्ने छ होइन अब ती संशोधन गरेर चाहिँ अगाडि बढ्न सक्छ विशेष सत्ताबाट पक्षले चाहिँ त्यसलाई स्वीकार गर्न सक्यो भने सबैका सुझावहरूलाई अब यसलाई चाहिँ पूर्वाधार ठानेर अब यो जिम्मा पनि विरोध गरेर भन्ने हिसाबले हेर्दाखेरि स्वयं दल प्रचण्ड त्यो सत्तारूढ दलकै ठानेको त्यसमा चाहिँ संशोधन गर्नुभएकोले अझै विरोध गर्नुभएको छ यो दिनेन एकदम तर अब यो योजना मान्नेले त संविधानको धारा सन्ताउन्नको उपधारा कति भनेर त्यो उपधारा नै छ कि यो तर चाहिँ अब त्यसमा चाहिँ जे कुरा आएको छ जति प्रमुख कुरा धानमा एउटा सर्कलबाट आएको छ त्यो सर्कललाई चाहिँ अब अहिले फाइल गर्दाखेरि चाहिँ अब कसैको इन्ट्रेस्टलाई जाने सम्बोधन नगर्ने आम जनताको पक्षमा जाने कानुन बनाउने हिसाबले अगाडि बढ्ने गरिकन अगाडि बढ्ने गरिकन हामी तयारीमा छौँ तर विभिन्न भन्दाखेरि अस्ति जाने वैकल्पिक आर्थिक विधेयकहरू जाने अस्ति पास भयो तपाईँले थाहा पाउनुभयो संशोधनको विषयमा बोल्न पनि पार्टी उभिएर विरोध गर्नुपर्ने भयो त्यो विरोध हुँदैनै बेलामा नाराज विरोध भएकै बेलामा चाहिँ त्यो पास गर्ने काम भयो अब त्यस्तो टाइपमा ध्यान गर्दै हुन्छ
1: के चाहिँ गलत भयो त्यसरी विरोध गलत भयो कि त्यो विरोधका बिचमा अगाडि जसरी भने त
0: होइन त्यो जसरी विधानबाट त्यो विधेयक पास गर्यो त्यो विधेयकहरू पास गर्नु गलत
1: भयो
0: तर जाने नाराज विरोधको त्यो विधेयक थिएन त्यो विधेयकमा चाहिँ हामी दोहोऱ्याउँछौँ त्यो विधेयक

0: वैकल्पिक अर्को एउटा समस्या नपराउने अर्को एउटा सिनर जाने सिनरहरू अर्को जाने एउटा राज्यका लड्ने अन्त दिल्लीबाट अर्कोबाट ल्याउनु भन्ने त्यस्तो त्यो मात्र वैकल्पिक होइन. वैकल्पिक भनेको त नेपालका सीमान्तहरूले जाने त्यो जाने अर्थतन्त्र भनेर आफ्नो समाजले प्रति जनमत भएको पनि त वैकल्पिक हुनसक्छ. अनि त्यतातिर जाउँ जब अब हामी जाने यो इसमा के भन्छ स्पेसल इकोनोमिक जोनहरूको नारा गाडी पनि राखेका छौँ भने त्यो क्लियर भयो त्यो कन्सेप्ट. अब त्यसलाई जाने काम कम्युनिटी स्पेसल कम्युनिटी इकोनोमिक जोनमा जाने हो कि
1: आफ्नो जाने परम्परागत कुरा हुन्छ होइन, दुर्गम क्षेत्रका जनताको त्यहाँको आफ्नो प्रायोरिटी हुन्छ, त्यस्तो त्यो आधारमा जाने हो कि त्यसो गरी त्यसै गयो भने तपाईँलाई थाहा छ पहिला
2: अब त्यो त्यो अगाडि बढिसकेपछि अब फेरि
0: त्यसलाई उहाँहरूलाई कसरी जस्तै म एउटा चाहिँ तपाईँलाई भन्छु त्यो विधेयक जुन पास गर्नुभयो उहाँहरूले त्यसमा एउटा गम्भीर चाहिँ राष्ट्रघाती कुरा चाहिँ आयो होइन. अब त्यसमा के आयो त भन्दाखेरि यो उपदफा एकको खण्ड कको उपदफा गरे दुईमा खण्ड गमा जुन सबै कुरा लेखेको भए तापनि यो ऐन प्रारम्भ भएपछि पहिलो पटक अब जाने हो कि त्यसो गरी त्यसै गयो भने तपाईँलाई थाहा छ पहिला
2: त्यो अगाडि बढिसकेपछि अब फेरि

0: अब त्यो चाहिँ नि विधेयकहरूको के भन्छ विधेयक निर्माणको जुन एउटा प्रक्रिया त त्यो मिलेको छैन हेर्नुहुन्छ अब कस्तो भन्दाखेरि उत्पत्ति एउटा क्षेत्रबाट हुन्छ र सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्नुहुन्छ होइन अझ ड्राफ्ट गरेर ल्याएकोलाई चाहिँ अब त्यहाँनिर अब हामीले यो शब्दको हटाउँदा त्यो शब्द राम्रो भन्ने भएको त्यो सिमलमा चाहिँ संरचनालाई परिवर्तन काम गर्ने खालको चाहिँ अलिकति सैद्धान्तिक विचार त्यहाँनिर आएर बोकेको त्यस्तो खालको चाहिँ हामीले त्यस्तो गर्न पाउँदैनौँ पाएका छैनौँ होइन जस्तो अहिले पनि तपाईँहरू पर्यटन विधेयक प्रतिबन्धको पालनमा चाहिँ पेस भएको रहेछ होइन अब अहिले नै अब अहिलेका चाहिँ सरकारमा भएको मान्ने साथीहरूले के भन्नुहुन्छ भने अब यो सबै हटाएर अर्कै राम्रो पाएको भयो भने चाहिँ यो भन्दा राम्रो हुन्छ भन्नुहुन्छ अब हामीले नै के भन्नु जस्तै हाम्रो पार्टीका नेताहरू राष्ट्रिय सभामा हुनुहुन्छ राष्ट्रिय सभाबाट चाहिँ पास गरेर आइसक्यो राष्ट्रिय सभामा पास गर्नु भनेर हाम्रो नेताहरूले पनि पास गरेर पठाएन त अब हामीले पनि निर्णय सङ्कटमा पर्दैन त अनि त्यसले गर्दाखेरि यो कुरा सबभन्दा पहिला जनतामा जानु
1: पर्यो अब विधेयकको जुन मस्यौदा बनाउँदाखेरि नै हामीले ध्यान दिनु पर्यो
0: देखियो
1: त्यो विधेयक लेखिराखेको पनि तपाईँले भने यसलाई मन्त्रालयले त्यहाँ कर्मचारीले एक तपाईँको एउटा मस्यौदा बनाउने त्यो प्रतिनिधि सभामा लिएर आउने प्रक्रिया भइरहेको कुरा हो अब चाहिँ कसरी गर्यो भने जनताको प्रतित्व हुन्छ
0: अब मलाई चाहिँ के लाग्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ यो कानुनको चाहिँ यो पुरानो कानुन त छ अब यो कानुनमा चाहिँ संशोधन गर्नुपर्ने कुरा के होला भन्दाखेरि पहिला तपाईँ सरकारवालाहरूमा छलफल गर्नु पर्यो त्यसका सङ्गठनहरू छन् त्यसका चाहिँ सरकारवालाहरू छन् उनीहरूसँग छलफल गर्नु पर्यो उनीहरूले हामीलाई यो कानुनले यो ठाउँमा चाहिँ घुर्छु भन्ने कुरा भनिसकेपछि त्यस्तो

0: त्यस्तो
1: प्रमुख कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना, त्यो समाजको निरन्तर तर्फ संरचनाको निरन्तर तर्फ जस्तै राजाले त्यहाँनिर कतिपय चाहिँ मनस्थिति लिएर प्रवृत्ति लिएर चाहिँ यो बलिउदहरूसम्म आइपुग्यो, राजासम्म आइपुग्यो, तिनी कर्मचारीहरू आए, तिनी त्यहाँनिर कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिने आयो। जस्तो अहिले एउटा अवस्था के छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अनि नयाँ खालको चाहिँ संसार बुझेका नयाँ युवा चाहिँ युवाहरू हुनुहुन्छ होइन, अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटल युग बुझ्नु भएको छ, त्यसकारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानुनहरूमा अहिलेको डिजिटलाइजेसनले चाहिँ लाने एउटा ठुलो अवसर छ।
0: त्यसले
1: उहाँहरूको प्रस्तुतिहरू हेर्दाखेरि यदि उहाँहरूले चाहिँ बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिँ सम्झनाहरू देखिन्छ।
0: अरू त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गर्नु जस्तो
1: यस्तो युवा भनेको जुनमै त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीले देखाएन भने त भएन नि त। हाम्रो हाम्रा चाहिँ पार्टीमा पनि युवाहरू हुनुहुन्छ नि त होइन, जस्तै अब नेपाली कङ्ग्रेसको चाहिँ इलामबाट चाहिँ आउनुभएको जाने निष्कर राई जाने भर्खरै हुनुहुन्छ, हाम्रो जाने सुभाष राई भर्खरै हुनुहुन्छ, हाम्रो सुभाषले हाम्रै पार्टीको रमेश बल्लजीदेखि लिएर चाहिँ हाम्रो पार्वती सरकारमा चाहिँ थुप्रै साथीहरू युवाहरू हुन्छ नि त। अब हामी पनि पहिलोबाट लाग्नु गाउँ हुनाले नयाँ नै हुन्छ।
0: पहिलेको संसदको महिना कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्नो आफ्ना छुट्टा छुट्टी किताबमा त्यो उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू न्युजहरूको होस् यदि राम्रो छ भने एकै टिका भएर संसदले हेर्ने जस्तो त्यो छात्र देखिन्छ कि देखिन्छ
1: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन। जति मैले चाहिँ दलित कम्युनिटीबाट चाहिँ हामी सांसदहरूको साथीहरूको बिचमा गएर यसो सम्बन्ध गर्न खोज्छौँ, अब 17 मध्ये 14 त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ समुदायबाट होइन, अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी तिनजना तयार भएर चाहिँ सबै जान
0: सक्छौँ,
1: अथवा हामी मात्रै तयार भएर साथी के गर्नु भने नि उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भने उहाँलाई सोध्नु सक्छ होइन, अब हामीलाई पनि कतिपय होला तर पनि जान्छ मैले के भन्छु भने त भन्दा उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा जो सुमानजीको प्रस्तुति सुनिन्छ त्यो निष्कर्षजीको प्रस्तुति सुनिन्छ, उहाँहरूले प्रमुख सचिव एउटा दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँको संगठन हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुरा बाटोको कुरा मात्रै हामी फरक गर्नुपर्छ भन्ने कुराहरू हामी कतै पनि छैन होइन, तर जाने अब उहाँले चाहिँ बहुमतको दम्रो देखाएर जाने तिमीहरू नभए पनि हुन्छ हामी यत्रैले यो सब गर्न सक्छौँ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, प्रधानमन्त्री त्यस्तै अब सबै त्यस्तै, त्यसले गर्दाखेरि तिमीहरू चाहिँ जति अब केही महिला नेताहरू हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, कतिपय मन्त्रीहरू विभिन्न जग्गाको जाने जति नेतृत्व गरेर आएका साथीहरू चाहिँ मान्य भएर आउनु भएको छ, उहाँहरूको चाहिँ त्यो सेक्टर जुन क्षमता छ त्यो चाहिँ वर्षमा राम्रो छ होइन, अब त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझामा राम्रो भनेर लिन सक्ने स्थिति बन्यो भने महत्त्वपूर्ण छ, तर जाने अब यो तिमीहरू पुराना अब तिमीहरूले पहिले सोच्दै खायो तिमीहरूले जाने के पनि गरेन भन्यो भने अब यदि उनीहरूले भने अस्ति गर्ने भए त समुदाय समस्या अझै खालको हुन्थ्यो नि त होइन, यो त गर्दा नभए भन्ने कुरा छैन, त्यसले यो त संलग्न यसरी बाँधेको छ कि उहाँले त्यो घर भक्तै आउनुभयो जब उहाँले आफ्नै साथीहरू पाउनु थाल्यो घर भक्तले गर्नु त गर्नु होइन, अब केपी नारायणजी पर्नुभयो त्यसलाई झापाको जन साथी पर्नुभयो जनर साथी भारत ढल्लाजी पर्नुभयो, अब यसलाई घर बन्न नथाल्यो भने त्यसपछि त्यो घर बन्द
0: एउटा अभियन्ता अधिकारीको रूपमा बोल्नु थियो र यो जुन भूमिहीन चौरासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश नेपाली चौरासीबाट अभियान हुन सक्ला, यो जुन खालको एउटा सरकारले कर्मचारी कतिपय बाहिर बस्नु खानु सबै मित्र पनि भन्छन् तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चलाएको छ नि तपाईँलाई चाहिँ कस्तो भइरहेको छ
1: यो त यो कस्तो भयो नेपालको चाहिँ यो यो कस्तो देखियो भन्नुभयो भने जस्तै नयाँ नयाँ जाने भ्यारियन्टहरू नयाँ नयाँ जाने मोडलहरू युज प्रयोग गर्नु पर्यो भने तिनीहरूले त्यो विदेशीहरूले जाने त्यो वैज्ञानिकहरूले जाने त्यो परीक्षण गर्नु पर्यो मुसामा परीक्षण गर्छ भन्छ नि होइन, त्यो मुसा मरे पनि उनीहरूलाई होला नि होइन, हो त्यस्तै जाने नेपालमा सुशासनको प्रयोग गर्नु पर्यो भने कागज त हुँदैन दरिद्रमा गर्ने होइन गरिबहरूमा गर्ने होइन, यी भावना लक्षित छ नेपालको भूमिको अतिक्रमणको कुरा अन्त गर्ने हो भने

0: चाहिँ मैले सिन्धु पाल्चोकमा जाने कहिले कहिले सञ्चालन गरिरहेको छ। तपाईँले जाने पहिला पञ्चमको झडालीदेखि लिएर चाहिँ मेन जो प्रक्रिया त्यहाँ अतरिया लम्की चिसा पानी गोदा के भन्छ त्यहाँनिर हाम्रो नेपालको यतापट्टिको कोहरपुर यी सबै स्टेसनहरू यी सब अधिकांश झन् अहिलेमा छन्। अनि त्यो अहिलेको गरिन्छ त्यहाँनिर ओभर भइरहेको छ। तर मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भनेर जुन योभन्दा अगाडिको सरकारले
1: गरिरहेको
0: थिएन 2076 साल पछाडि बकैजा त्योभन्दा अगाडि त आयोगहरू बिना महिना परिरहेको थियो सरकारको घटनामा। त्योभन्दा पछाडि चाहिँ बकैजा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गर्न जाने कति जाने भनेर ऐन थियो 2076 पछाडि।

नमस्कार। बिहान 7 बजेको समाचारमा तपाईलाई स्वागत छ। म उम कुमार। शुरू गरौं समाचारका मुख्य शीर्षकबाट। प्रक्रियामा प्रशासनले राहत पार्क गर्नेबाट जनजीवन सहज। किसान सहित पार प्रक्रिया एक महिना शुल्क पशु स्वास्थ्य शिविर 2,242 कुखुरा सहित हजारौं पशुको उपचार। बर्दियामा एआई एक्सरे जाँच पड़तालबाट 52 जनालाई आश्रयगी भेला। भर्खर ईदले सामाजिक सत्ता बलियो बनाउने मुख्यमन्त्री आचार्यको भनाई। र 19औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरी देशभर

महसूस भएको छ। त्यहाँदेखि भएको पानीले मौसम शीतल भएपछि स्थानीय वासीले गर्मीबाट राहत महसुस गर्नु भएको हो। अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा समस्या भोगिरहेका सर्वसाधारणको लागि यो वर्षा निकै सहज बनेको छ। वर्षा सधैँ वातावरणमा चिसो पना परेको छ भने पशु पक्षी र वनस्पतिलाई पनि सकारात्मक प्रभाव पारेको छ। यस्तै किसानहरू वर्षा भएपछि क्षण उत्साहित देखेका छन्। उहाँहरूलाई उहाँहरूका अनुसार पानी परेपछि धानको बिउ राख्ने काम सहज हुने बताउनु भएको छ। बर्दियाको बाह्र बर्दिया नगरपालिका वार्ड नम्बर एक जोगीपुरमा सञ्चालन गरिएको एक दिन निशुल्क पशु स्वास्थ्य शिविरमा हजारौं पशु चौपाएको उपचार गरिएको छ। बाह्र बर्दिया नगरपालिका पशु सेवा शाखाको आयोजनामा सम्पन्न उक्त शिविरमा 570 जना कृषकको सहभागिता रहेको थियो। शिविर मार्फत 1137 भेडा बाख्रा, 318 गाई भैँसी, 136 पङ्गुर र 2242 कुखुराको उपचार गरिएको छ। साथै कृत्रिम गर्भधारण 5, पशु बन्ध्याकरण 19 र गर्भ परीक्षण 22 गरिएको पशु शाखा प्रमुख दीपक थापा जानकारी दिनुभएको छ। त्यस्तै 59 जना कृषकलाई प्राथमिक सरसल्लाह समेत प्रदान गरिएको जनाएको छ। आर्थिक विकास समिति संयोजक रामफरन थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख छविलाल थारू, नगर उप प्रमुख रत्न कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकारी गौतम भण्डारी, कार्यक्रममा वडा नम्बर 1 का वडा अध्यक्ष कैलाशपति थारू, कर्मचारी पाराफेड गौशाला समितिका पदाधिकारी वर्ग तथा किसानहरूको सहभागिता रहेको थियो। स्थानीय तहले पशु स्वास्थ्य सुधार मार्फत कृषकको आमदानी वृद्धि गर्ने लक्ष्य सहित यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ। बर्दिया जिल्लामा क्षयरोग पत्ता लगाउने उद्देश्यले सञ्चालन गरिएको खोज पड़ताल शिविरमा 52 जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। बर्दिया राजापुर बाह्र बर्दिया नगरपालिकामा सञ्चालन गरिएको उक्त शिविरमा एआईएक्सरे प्रविधिको प्रयोग गरी 4587 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये 1163 जना व्यक्तिमा क्षयरोगको शंका देखिएको थियो। शंकास्पद देखेका व्यक्तिहरूको जीन एक्सपर्ट पीटीबाट खगार परीक्षण गर्दा 52 जनामा क्षयरोग पुष्टि भएको विराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक करमध्वज चन्द जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिचान भएका सबै बिरामीलाई स्वास्थ्य उपचारको दायरामा ल्याइने को स्वास्थ्य संस्था मार्फत आवश्यक उपचार प्रक्रिया अघि बढाइनेछ। क्षयरोग नियन्त्रण तथा समयमै पहिचानका लागि आधुनिक प्रविधिको प्रयोग सहित सञ्चालन गरिएको यस्तो खोज पड़ताल अभियान प्रभावकारी देखिएको स्वास्थ्य कर्मीहरूले बताउनु भएको छ। बाँकेको खजुराई गाउँपालिकाले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगर्ने 5 वटा आयोजनाको ठेक्का रद्द गरिएको छ। गाउँपालिकाका अनुसार वडा नम्बर 4 स्थित एफ गाउँमा करिब 500 मिटर सड़कका रूपले गर्ने कार्यका लागि 2077 फागुन 12 गते अमन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार कम्पनीले 2078 जेठ 30 गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम पूरा हुन सकेको छैन। दुई चरणमा छुट्टै छुट्टा छुट्टै ठेक्का आह्वान गरिएको उक्त आयोजना अन्तर्गत ग्राफेल हालेर गिट्टी बिछाउने काम सम्पन्न भए पनि कारोपत्र कार्य रोकिँदा सड़क पुनः जीर्ण अवस्थामा पुगेको स्थानीयहरूको

विश्वविद्यालय तथा निर्माण व्यवसायिक काम संपन्न गर्न कम्ती नदेखो कलर पाँचवटै ठेक्का सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासक अधिकारी दिलबहादुर पौडेलका अनुसार गाउँपालिकाले गत मङ्सिर 2 गते सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायलाई सम्झौता रद्द गरी कालो सूचीमा किन नराख्ने भन्ने बारे स्पष्टीकरण मागेको थियो। उहाँले सूचना जारी भएपछि केही निर्माण व्यवसाय सम्पर्कमा आए पनि काम सम्पन्न गर्ने विश्वसनीय आधार प्रस्तुत गर्न नसकेकोले अन्तत ठेक्का सम्झौता अन्त्य गरिएको बताउनु भयो। गाउँपालिकाले सार्वजनिक खरिद ऐन 2063 तथा सार्वजनिक खरिद नियमावली 2064 अनुसार सेवा अन्त्यपछिको मूल्याङ्कनबाट सरकारी पार्टी सरह असुरू पर्ने जनाएको छ। साथै सम्बन्धित निर्माण कम्पनीलाई 15 दिनभित्र कार्यालयमा सम्पर्क गरी वित्तीय फरफार गर्न निर्देशन दिएको छ। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद धुमधामसँग मनाइँदैछ। आफ्नो बाइक पढ्ने ईदगाहमा भेला भएर उहाँहरूले विशेष नमाज पढेर शुभकामना आदान प्रदान गर्नुभएको छ। अर्थात् रमजान पर्वको 70 दिनमा तपाईँ मनाउने प्रचलन रहेको छ। ती 3 दिनसम्म मनाइने यो पर्वमा ईद उल जुहा पनि भनिन्छ। बलिदानको पर्वको रूपमा लिइने तपाईँ मुस्लिम महिना जुल हिज्जाको 10 दिन मनाउने गरिन्छ। ईदको मनाउने उद्देश्यको बारेमा पाँच पढी तीन गौडी मुस्लिम धार्मिक गुरु हाफिज मोहम्मद मेहताब रजासँग

0: صلی اللہ علیہ وسلم کو کہ میرے درگاہ میں جو سب سے پہلی چیز ہو پیش کرو. تو حضرت ابراہیم صلی اللہ علیہ وسلم نے سب سے پہلے پوٹ رب کی درگاہ میں پیش کیا. اس کے بعد میں دوسرے دن پھر کام آیا تو آپ نے جو کہ رب کی درگاہ میں گائے پیش کیا. اس کے بعد میں اللہ تعالیٰ بتانا کی طرف سے حکم ہوا کہ جو سب سے عجیب ترین چیز ہو وہ میری درگاہ میں پیش کرو. حضرت ابراہیم صلی اللہ علیہ السلام نے اپنے بیٹے کو سب سے عجیب سمجھا اور رب کی درگاہ میں لے جا کر کے پیش کرنا چاہا, یعنی کہ اپنے بیٹے کو ہی ذبح کرنے لے کے چل گئے. اللہ تبارک و تعالیٰ نے اس جگہ پر حضرت جبریل امین کو, یعنی اللہ کے فرشتے جو سب سے عجیب فرشتے ہیں, ان کو دے کے جنت سے دنیا دے کر کے بھیجا کہ جاؤ میرے پیارے اسرائیل کو اٹھا کر کے اور اس جگہ پر دنیا کو نکال دو. اور اس جگہ پر جب دنیا ذبح ہو گیا تو آج جو ہے کہ ہم لوگوں پہ واجب ہو گیا کہ ہم لوگ بھی قربانی کریں. اس طریقے سے جو ہے کہ قربانی کے نصاب ہیں ان پر قربانی واجب ہوگی, اور جو یقینی طور پر کرنا چاہیں وہ بھی قربانی کر سکتے ہیں, یعنی حیثیت نہ ہو کیونکہ ابھی ان کے پاس بکرا ہے تو وہ قربانی کر سکتے ہیں, کوئی حرض نہیں.
1: گنتر دس کو روپ میں منا کر سرکار نے سوئی اوسر میں آج जरा सजने पिता समय दिएको छ। सैनिक मञ्च टुडे खेलमा आज बिहान गणतन्त्र दिवस विशेष समारोह आयोजना हुँदैछ। सैनिक मञ्चमा बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहनु भएको छ। समारोहलाई राष्ट्रपति रामचरण पौडेलले सम्बोधन गर्नुहुनेछ। गत वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यस वर्ष प्रधानमन्त्री नरेन्द्र शाहले संशोधन नगर्ने हुनुभएको छ। उहाँले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकोले राष्ट्रपति पौडेललाई नै सम्बोधन गर्न अनुरोध गर्नु भएको सीता निवासमा पत्र पठाउनु भएको थियो। प्रधानमन्त्रीको सचिवालयले सैनिक मसिटुरी खेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाउनु भएको छ। सोही अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघर्ष त्याग र बलिदान गर्ने अग्रजहरूको स्मरण गरिँदैछ। गणतन्त्रको 18 वर्ष पूरा भई 1900 वर्षमा प्रवेश गरिरहँदा नागरिकता अपेक्षाहरू अझै बढेका छन्। राजनीतिक र अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि सुशासन र नागरिकको जीवन स्तरमा सुधार ल्याउने गणतन्त्रको मुख्य कार्यपालक मध्ये देखिएको छ। हामी समाचारको अन्त्यमा आइसकेका छौँ। समाचार सक्नुअघि समाचारका मुख्य शीर्षक पुनः एकपल्ट भारतीयमा वर्षासँगै राहत कर्मीबाट जनजीवन सहज किसान उत्साहित पार गर्दै निशुल्क पशु स्वास्थ्य शिविर भारतीयमा एआईएक्सरे जाँच पोर्टलबाट पाउन जन नयाँ क्षयरोगी फेला प्रभावितले सामाजिक सद्भाव बलियो बनाउने मुख्यमन्त्री आचार्यको भनाई र 1900 गणतन्त्र दिवस आज वितरित कार्यक्रम गरी देशभरि मनाइँदै बिहान 7 बजेको समाचार यति नै बेलुकी 5 बजेको मौसम बजेट लिएर आउने नै छौ। जबसम्मका लागि प्राथमिक साथी एफएमसँगै मोहन कुमार बिताउँछु। रेडियो प्रभावले सुन्दै गर्नुहोला।

0: तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अप्नाऊ।
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछार क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामा मन्सुरी र बहुगुनी प्रयोग गरौं।
2: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत समयाऊ, पानी बलियो बनाऊ, धेरै पानी नजमाऊ।
0: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।

ama sredstva evrovima. Sredstva evrovima bibina taka tanka biholu hajdrima, hempi tiskis, sosa kitovalis, ilios tinsrepara, ajem ares, antono tiasi, unna taku tanku bima, rapatar, savitri, sorzu bauna, sama monsuri, ram tan tasetra, panse pat, tinsaek, यामुनि जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोफेटमा आइसकेको छ। साथै रासायनिक मल युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। यस कारण श्रेष्ठ एग्रोफेट

भरोसा सबैको

Thank you.

0: संतानको गर्भ अवस्था हो स्तनपानमा खानासँग नियमित रूपमा आयरन क्याल्सियम खानी सुझाए स्वस्थदायक सुरक्षित परिवार
1: सहकारीमा स्वास्थ्य कार्यक्रम जनहितमा जाने सन्देश।

Yes, yes. Well, can you tell me that?

0: benar sejak itu.
1: Thank you.

समूहमा पानी

అట్లాంటి నేను కూడా డివిజన్ ఫండ్ ఫైల్ అయిపోతే రావచ్చు.

0: विषयमा क्रियाकलाप नगरी वा अपराधमा शरीरको सधैँ भागीदार नै बने।
1: डिभिजन बल कार्यालय बर्दिया, फोन नम्बर 084420।

सुनो, अब आउने महिना हजुरहरूले पालन गर्ने गाई खुसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल पाँच पाँच

माया पनि बढ्छ आस्तै आस्तै जीवन पनि चल्छ आस्तै माया पनि बढ्छ आस्तै आस्तै जीवन पनि चल्छ आस्तै।

0: Urubaba FM 89.7 MHz.
1: किन दाई मलाई देख्ने बित्तिकै गनगन गर्नुभयो? के गर्नु विचार गर्नुभयो?
2: मन्त्री काम गरेर बस्यो, ऋण पनि कसले दिन्छ र हामी गरिबलाई?
3: ऋण लिएर व्यवसाय गर्नु तपाईँको अधिकार हो भने लिएको ऋण फिर्ता गर्नु तपाईँको दायित्व हो। त्यसैले आफ्नो अधिकारसँगै दायित्वलाई पनि नबिर्सौं।
4: नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड र रेडियो गुरुबाबा एफएमको सहकारीमा जनहितमा जारी सन्देश।
5: टिस्टा तिरेको भर्खरै जस्तो लाग्छ, अर्को महिना आइसक्यो, बुढी कराउन थालिसके, टिस्टा तिर्ने दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्ता तिरिदिनुहोस् है भाउजू, अर्को महिना म दुवैजनाको किस्ता तिर्छु।
3: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानूनी कार्यवाहीमा परिणत भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
5: अर्को महिना आइसक्यो, भुँडी कराउन थालिसके, किस्ता तिर्ने दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्ता तिरिदिनुहोस् है भाउजू, अर्को महिना म दुवैजनाको किस्ता तिर्छु।
3: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानूनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
4: नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड र रेडियो गुरुबाबा एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: निसर्ना रोग मसे बची स्वस्थ जीवन अपनाई।
6: निसर्ना रोग झट्ट बहट, ध्यानी बिहेभियर जीवन खत्तम हुई।
3: सन्तुलित खाना खाई, व्यायाम शब्द करी,
6: धुम्रपान मदिरा मचे दूर रही, तनाव भन नियन्त्रण करी।
3: आजुक निर्णय कालिक जीवन अजरार, निसर्ना रोग मसे बाँची स्वस्थ जीवन अपनाई।
6: रेडियो गुरुबाबा एफएम को सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियासे जनहित मजारी सन्देश। किशोर जीवनमा लागू पदार्थको प्रभाव,
3: किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो।
6: लागू पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
3: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं,
6: तनावले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
3: लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्जवल भविष्य रोजौं।
6: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश।
3: कौशल्या अस्पताल प्रणाली, खास गरी बर्दिया।

0: गर्नमा अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि 6:30 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्क्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्क्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली, शाखा 5/5/5
0: सम्पर्क

अन्य सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 5 बमोजिम माननीय अर्थमन्त्री डाक्टर स्वर्ण महतेलाई आर्थिक वर्ष 2083-84 राजस्व अध्यायको वार्षिक अनुवाद प्रस्तुत गर्न अनुमति दिन्छु।

उपजत स्वदेश र विदेशमा रहिबसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे विश्वास लिएको छु।

वर्तमान संविधान ने सामाजिक तथा सांस्कृतिक परिष्करण को सफलत करने महत्वपूर्ण आधार तैयार करेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम उद्यमता वित्त व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको नस्लीय विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूले पर्यटन सम्झाएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काममा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद राज्यका सबै निकाय नागरिक समाज र सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू प्रगतिकारहरू तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकेको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2083 संसदमा पेश भइसकेको छ। उनीहरूले विगत आर्थिक सुधारको निर्णायक मूलहरू लिएको छ। राजनीतिक स्थापना दुष्पत्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संक्षति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरहरू प्राप्त गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उपास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सुरुमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाउन खोजिएको थिति र सर्वाङ्गीण विकासको चरणसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा वृहत पुनरावलोकन गरेको छु। करको पुनर्सङ्कलन

चाहिँ जस्तै साधारण खर्च नियन्त्रण गर्नेछौ, कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा पाएको छु, तालिम केन्द्र प्रेरक तालिम खर्च, क्यामेरा टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु, विभिन्न प्रेस प्राइमरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ, सम्बन्धित संस्थाका पदाधिकारी कर्मचारीलाई सुस्थामा उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु, ढाकिएका र खारेज भएका अधिकारीको प्रबन्धी निर्माण र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम

सेनानी प्रबन्धन आर्थिक सुधार र समाज सेवा संस्थाको समुचित नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ। यसका लागि दर्शनौ ऐन नियम कार्यविधि र निर्देशिकाको निर्माण प्रतिस्थापन र परिमार्जन गर्दछौ। यस अधिनियम घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाली संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौँ। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको दण्ड र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौँ। विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौ। दामसलाई सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा महिला उद्योगका समेत वित्तीय समाज समस्या समाधान गर्नेछौ। लगानी प्रबन्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जमा गर्नेछौँ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौ। औद्योगिक औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि स्वामित्व परिवर्तन पुँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्रपतिको पूर्व स्वीकृति लिन नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौ। विदेशी लगानीको धारित्व कन्भर्टेबल उपकरणहरू परियोजना आबद्ध फन्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्दछौ। विदेशी लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। प्रत्यक्ष सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौ। मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई विगत पत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति लगानीको लेखाङ्कन नाफा फिर्ता र पुँजीगत लाभ सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। पूर्वी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानी गर्दा अन्तर्राष्ट्रिय संघ संस्था बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा इकाइको 25% नबढ्ने गरी आवास क्षेत्रका भवन र सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्नेछ। सहना तथा महिला उद्यमीलाई वित्तीय बोझ सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने पनि कर्जा सुरक्षण गर्नेछ। कार्यगत सुधारको आक्रामक श्रृङ्खला शुरू गरी पुँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छ। खरिद प्रक्रियामा सुधार रकमाको सहित स्रोत व्यवस्थापनमा लचकता वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिसन मोडमा काम गराउनेछ। विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेसन किस्तीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौँ। हाइब्रिड एनिटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। नब्बे पूर्वको द्वन्दबाट इन्धन बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायलाई परेको कठिनाईको सम्बोधन गर्नेछ। सड़क शहर सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अङ्ग बनाउनेछौँ। सड़क यातायात खानेपानी स्वसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकसित गर्नेछौँ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौँ। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौँ। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफलमा कटानहरूको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने व्यवस्था गर्दछ। वन क्षेत्रको स्वीकृति र कटानको आदेशसम्मका निर्णयको बहुश्रृङ्खलालाई उल्लेख्य रूपमा घटाउनेछ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप हटाइनेछ। यस क्रममा
सरकारको ब्यालेन्स सिट भन्नेबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि क्षेत्रमा नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बन्ड सेवा जारी हुनेछ। स्वच्छ ऊर्जा बन्ड र ट्रान्सफर बन्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छ। हाल वैदेशिक मुद्राको सुविधाजनक संस्थिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौ। कम्तीमा तीन महिनाको उन्नयन भण्डारण यसलाई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मात्रै भूमि कोष स्थापना गर्नेछ। विदेशी ऋण र लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य ब्याङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव लिएको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा राजनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उत्कृष्ट मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशेषीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन टिटिए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अझोन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष पश्चात्यभित्र जमा

सरकारले विदेश क्षेत्रको विस्तारका लागि विदेशमा लगानी पुर्याउने गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगार गर्नका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछु। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल राष्ट्र बैङ्कको सुपरी कक्षामा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौँ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छन्। काठमाडौँको शिवचा टारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सौविध्यपूर्ण कम्प्युट सेवा उपलब्ध गराउनेछौँ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा

विस्तार प्रणालीमा व्यापक सुधार गरी लगानी मन्त्री हत्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्र संघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष अभिभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्वरोन्नति गराउने निर्णय गरेका छौ। यसको स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौ। राजनैतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको पहिलो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे बेहद राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षा महालेखा परीक्षक गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण कार्यान्वयन अवलम्बनलाई प्रभावकारी बनाउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैङ्क अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम दिखाए बनाउनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ टोल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकरभिट्टा रौपही कमला बागमती बुटवल गुरुसिङे र धानखोला नमली खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया नारायणगढ हेटौडा र गुरुसिङे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर चन्द्रौटा धानखोला र कुवरपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ।

जाने पर्छ 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। त्यो त मार्गको लिङ्क हो निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17 अर्ब 64 करोड विनियोजन गरेको छु। हुनाली राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत खना बस्ती भएको स्थानबाट राजमार्ग 14 गर्ने कार्य सुरु गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4 अर्ब 65 करोड विनियोजन गरेको छु। प्रणाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला कङ्गरी सड़कको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 63 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2 अर्ब 16 करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्री गर्न र पुल निर्माण गर्न रु 1 अर्ब 46 करोड विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा राजनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठुला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा राजनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रु 9 अर्ब 87 करोड विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँखु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आँखु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नाकडुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नाकडुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा पर्याउनेछौँ। यो यी सड़क खण्डको लागि रु 6 अर्ब 55 करोड विनियोजन गरेको छु। कर्णाली परिडोरको 31 किलोमिटर कालोपत्री एवं गाजल रहनेछौँ। यस्तै कालीगण्डकी परिडोरको 21 किलोमिटर कालोपत्री हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्री गर्नेछौँ। यी 3 वटा परिडोरका लागि रु 6 अर्ब 25 करोड विनियोजन गरेको छु। गल्छी साखुबेसी र सुवागढी सड़क खण्डलाई स्मरणति गर्न रु 1 अर्ब 35 करोड विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको पुखर पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरु मार्ग सम्पन्न हुनेछ। महाकाली करिडोरको बार्सुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु।

अधिकार शाहको सरलतिकारीलाई त्यो प्रति दिनेछौ। काठमाडौँ चक्रवर्त विस्तार अन्तर्गत अलङ्की वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाँदै कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। पोखा छले सुनमार्गको विस्तृत सम्भावित अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुस्कानदेखि जुम्लाको टोक्ला सुनमार्गको सम्भावित अध्ययन गर्नेछौ। खोकोट चियालाई थालकोट चेतलाङ मजेन्टार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत चोक सुधार सड़क रेखाङ्कन क्रास ब्यारियर र डिभाइडर जडान तथा बनाउनलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि ₹2,46,00,00,00 नियोजन गरेको छु। बर्दीवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउँदैछौ। निर्माणाधीन पथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्मान गरी धुलोमुक्त एवं फाटाफुटी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मरमत सम्मान अभियानका रूपमा सञ्चालन गर्न ₹28,52,00,00,00 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिम स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिलोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न

0: शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपास का बड़ा स्थान का विचारयुक्त शहर निर्माण करना जगह विकास और पूर्वाधार निर्माण कार्य निरंतरता दिन यह एक अर्ब 83 करोड़ विनियोजन देश का प्रमुख शहर में एकीकृत फोरमेला व्यवस्थापन दलमुक्त नदी अभियान नदी किनारा में हरियाली प्रबंधन का 4 अर्ब 19 करोड़ विनियोजन जेएनसी आंदोलन का क्रम में क्षति भएका सरकारी भवन के प्रमाणीकरण तथा पुनर्निर्माण कार्य प्राथमिकता दिएछौं जाधवपुर तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु हालसम्म सड़क सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयान सञ्चालन हुने सड़कको जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउनेछौँ नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच गराउन गरीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ्ने गरी झुलुङ्गे पुल निर्माण गर्न 5 अर्ब 14 करोड पनि बजेट विनियोजन गरेको छु राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेची नगर नगरपालिकामा 100 वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्दैछौ सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286 अर्ब 48 करोड विनियोजन गरेको छ सम्माननीय सभामुख महोदय सम्माननीय अध्यक्ष महोदय तराई प्रदेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई तीव्र रूपमा समाधान गर्न समुदाय स्तरमा टिम बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ तराई प्रदेशमा अधुरा रहेका 280 वटा खानेपानी आयोजना सम्पन्न गर्न 2 अर्ब 50 करोड विनियोजन गरेको छ आगामी आर्थिक वर्ष याङ्ग्री र लाके खोलाबाट निरञ्जीमा पानी प्रशान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ किर्तिपुर मधुपुर थिमी जोरपाटी बेक्सिकोला नागाजुर र महालक्ष्मी लगायतका स्थानमा 22,000 विस्ताको कार्य खानी गर्नेछौ यस आजका लागि 7 अर्ब 26 करोड विनियोजन गरेको छु शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ दमक घरान मिटरी दीर्घन्ज र हेटौडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न 2 अर्ब 34 करोड विनियोजन गरेको छु उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्चार स्थापना गरी पानीको नियमित परीक्षण र क्युआर कोडमा लगायत अनुगमन गर्नेछौ काठमाडौँ उपत्यकाको सौराबारी कुडकु भूमिघाट गोकर्ण र हनुमानघाट अतिरिक्त 7 करोड 27 लाख लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ यस कार्यका लागि 3 अर्ब 46 करोड विनियोजन गरेको छु उपत्यका बाहिर खामदारी बेलौरी टाउन बजार बारपाट र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालन गराउनेछौ खानेपानी तथा सरसफाईतर्फ ₹37 अर्ब 17 करोड विनियोजन गरेको छु स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आगत हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछ निर्माणाधीन तनहु जलाशय आयोजना माथिल्लो मोदी ए माथिल्लो मोदी माथिल्लो त्रिशुली 3B र बुढी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ 1061 मेगावाटको माथिल्लो अरूण 828 मेगावाटको उत्तर गंगा 210 मेगावाटको जयपुर सेती 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी टेक्का प्रक्रिया शुरू गर्नेछौ 470 मेगावाटको नलगार 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमूल्य आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउँदैछौ कर्मचारी सञ्चय कोष र सञ्चयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन प्रणाली जल विद्युत आयोजना निर्माणका लागि टेक्का प्रक्रिया शुरू गर्दैछौ 1,200 मेगावाटको बुढी गण्डकी जलाशय आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढाउँदैछौ 670 मेगावाटको दूधकोशी जलाशय आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ 900 मेगावाटको अरूण तेस्रो 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न रु 70 अर्ब विनियोजन गरेको छु। हेटौँडा टल्के भरिलुगा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केभीका नयाँ खिम्ती 12 बिसी काठमाडौँ र हेटौँडा बाटमाटे नौसिनेकी न्यू दमौली न्यू बटुवा प्रसारण लाइन निर्माण कार्यलाई तीव्र गरिनेछौँ। अन्तर्देशीय तर्फ बटुवा गोरखपुर रेलुगा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्र गरिनेछौँ। टल्केबर मुजफ्फरपुर सीतामढी धम्की दोलरा बरेली नवही लखनऊ निजगढ़ मोतिहारी र चिरिमी हब तेरुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौँ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्र गरिनेछौँ। राष्ट्रिय ग्रेड ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्र गरिनेछौँ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौँ। सुखायानको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि
1: रु 85 अर्ब 54 करोड विनियोजन गरेको छु।
0: सिंचाई आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौं। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौ। बदरी सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर समयमा सिंचाईको सुविधा पुर्याउनेछौ। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क निर्माण कार्य सम्पन्न गर्नेछौं। यी आयोजनाका लागि रु 5,63 करोड विनियोजन गरेको छु। सिक्का सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमिनमा थप सिंचाई सुविधा पुर्याउनेछौ। यसका लागि रु 2,55 करोड विनियोजन गरेको छु। सुनकोशी मरिन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि 2,98 करोड विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा रौतहट सर्वाही महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्न रु 53 करोड विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी जमरा कुलेरी आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौ। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बर्कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमिनमा थप सिंचाई उपलब्ध गराउन रु 1,21 करोड विनियोजन गरेको छु। नौमुले बहुउद्देश्यीय सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढबंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसरी मोरङ चन्द्रनहर कमला नारायणी गण्डक कोशी पम्प लगायतका सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि रु 44 करोड विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई

पाठशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौं। प्रमुख आठ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौं। विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रू 4.3 करोड़ विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रू 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रू 8.60 करोड़ विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्रो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्रान्तिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछ। शिक्षा क्षेत्रका लागि 218.30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101.95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रू 13.15 करोड़ विनियोजन गरेको छु। रोगको प्रबलको प्रकृति र भार एवं लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका 1 स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक रक्षाङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा प्रबन्ध निर्माणका लागि 5.90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेली मेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछ। संघीय विशेषीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना

जनको सदन उपचारको लागि तीन अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछ। मधेश प्रदेशमा निर्मला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछ। बाल बालिकामा हुने क्यान्सर रोगको सर्व

खड़ा हुई अंतर्राष्ट्रीय क्षेत्र में ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध कराने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौं। यस अन्तर्गत दुलिडियन सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ कोष प्रबन्धति गर्न बजेट विनियोजन गरेको छु। तीर गंगा आशा प्रतिष्ठानलाई रेल संसाधनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्युड सिकनेस उपचार सेवा विस्तार गर्दैछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकारीय टोली परिचालन गर्दैछौ। देशभित्र उत्पादन र आपूर्ति हुने औषधि रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्दैछौ। सम्पूर्ण स्वास्थ्य संस्थानमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयन गराउनेछ। सामुदायिक सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। पीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीई स्क्यान साइक्लोट्रोन मेसिन खरिद तथा चढान गर्न पुँजीगत अनुमानका लागि ₹32 करोड विनियोजन गरेको छ। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र भ्रालीगञ्ज, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य खोली बनाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता तद्धर गरेको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा

दलित समुदाय को परम्परागत सीप संरक्षण आय हाजन प्रगति स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित प्रणाली बनाउने छौं। त्यसै भएका पाँच वर्ष मुनिका दलित समुदायका बाल बालिकाको पोषण सहायताका लागि रु 3 अर्ब विनियोजन गरेको छु। जेजी आन्दोलनका शहीदको सम्मान गरिएका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकेको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उत्तरक्षेत्र विकासका कार्यक्रम सञ्चालन गर्नेछौ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्ने जानेछ। सबै प्रदेशमा अपाङ्गता स्थापना केन्द्र स्थापना गर्दै जानेछु। अतिसम भएका बाल बालिकालाई लक्षित गरी पूर्वायुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौ। किट वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको धारणा मिलाउनेछौ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ

सरकार समूहको सहकार्यमा सड़क भागलिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौ। नेपाललाई सड़क बाल बालिका मुक्त राष्ट्र घोषणा गर्नेछौ। समर्थनमूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। बाल श्रम, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार, छपडी, महिनावारी दिने, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तिनै गृहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्त्य रूपान्तरणको सञ्चालन गर्नेछौ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रु 31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकतर्फ रु 2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रु 32 अर्ब 46 करोड़ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य खाद्य पानी लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउँदैछौ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु 2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र पासो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ। सिराहा र सप्तरीमा आँप तथा सरमारीमा गोलभेडा पशुधन केन्द्र स्थापना गर्नेछौ। कर्णालीमा च्याउ ओखर

Zeit für sie komplett sehr operiert, berichte sie, dass er von Personalen für seine berühmte Zeit oder so. Dann habe ich mal, oder wie man will, oder wie man will, ist eine Arbeit, so sagt man dann, dass man dann bei der Bahn und so ein bisschen Kohl, wie es in der Regel ist. Nepalli, das war wieder an, wenn die sieht, sie hat auch so ein Kali, na, Company, Mural, na, Green, Julia, Mor, und die auch so ein Zahn, und die ist so. Die sieht, sie hat auch so, Green, Julia, und die Mada, und die Mada, खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ। कृषि बिमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रु 2,19 करोड विनियोजन गरेको छु। किसानलाई वित्तीय अनुज प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरण आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौँ। पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेश पनि उत्पादन गर्नेछौँ। खोप लगायतका रोग नियन्त्रण गर्न 24 करोड विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टाइन स्थापना गर्नेछौँ। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सुरुवात गर्नेछौँ। जग्गा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोगका फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौँ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित पशुवासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने

आज परिवारिका सुखबाट काफ्रे बिहार पञ्चकोशी राला ठाकुर द्वार स्वर्गद्वारी गुरु क्षेत्र के घाट मुक्तिनाथ तिरेचो कालिम्पोङ कालिम्पोङ सुखल गोसाईकुण्ड सखरा धनुषा धाम गढीमाई हलेसी चकरा पाथिबरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्तन गर्दैछौ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गहरूको विकास गर्नेछौ। खप्पड रामानुसन बढीमालिका बुढी नन्दारा स्वर्गद्वारी मुख्यनाथलाई जोड्ने गरी उच्च उहारी पर्या पर्यटन पदमार्ग डाँसे रूटको विकास गर्नेछौ। अपी हिमाल पूर्वी हिमाल सिक्लेसे मनाङ तिनजोरे पाथिबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाडमा परिचयका रूपमा कास्की लिपेनी तुलसीकोट बाचुक लन्तरी प्रिन्स चार्ल्स रूट हुँदै कोरापुसम्म र ब्यास छाप्ती बारानी बन्दीपुर चिम्केश्वरी लाप्ती देवघाट रूट निर्माण गर्नेछौ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सिख कला तथा पेसाको प्रवर्तन गर्न मधेस बराली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु 1,53 करोड विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहभागी गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुखुको पाल्चा र दाङको टरीगाउँ विमानस्थल स्तर गर्नेछ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु 7,34 करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु 2,93 करोड विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी निलामको सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान शीघ्र दक्षताको सदुपयोग गर्न रिटर्निङ मार्केट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छ। सिट सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना किटो रेन्ट र किस्ताबन्दीमा रोजगार खाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट देखिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक स्टेटमा रेमिटेन्स आप्रवाहको हरेक स्टेटमा आधारित लक्ष्मी कार्यक्रम सञ्चालन गर्नेछ। औपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गरेको छौ। श्रम तथा रोजगार क्षेत्रमा रु 3,63 करोड विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा अरूका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास र विस्तारका लागि नमुना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिङ्क्ड प्रोडक्सन जोन सञ्चालन गर्नेछौँ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध गर्नेछौँ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौँ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत ब्रोइलरलाई इलेक्ट्रिक बोइलर ले प्रतिस्थापन गर्न सहुलियतपूर्ण रेट सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रेकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रु 22 करोड विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रु 65 करोड विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ।
नयाँ थालीको अन्वेषणका क्रममा फेज टू सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब परीक्षा अन्वेषणको व्यवस्था गर्नेछौ। थाली क्षेत्र ठुला उद्योग र 5 मेगावाट भन्दा बढी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खाली पहुँच सडकलाई विशेष मापदण्ड सहित डिजाइन निर्माण र मरम्मत गर्न 50 करोड विनियोजन गरेको छु। खनिज तथा निर्माण सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैनिकमा रहेको पेट्रोलियमको व्यवसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढाउनेछौ। भवानी प्रधान उद्योगमा रहेको नेपाल सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुङ्गा गिटी गर्न उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था गर्नेछौ। विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लक्ष्यको योजना कार्यान्वयन गर्नेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ₹1.8 करोड विनियोजन गरेको छु। भैरवमा एकीकृत जाँच चौकी आइसिडीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालन गरिरहेछ। चाँदरी दोबारामा निर्माण गरी एकीकृत जाँच चौकी प्रिवर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत प्रणालीले पहिचान गरेका कलैचा कार्पेट धागो तयारी कपडा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरेका रहेका गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम प्रभाव सहित इभी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेल कारोबारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। यो वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ₹8.31 करोड विनियोजन गरेको छ। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्योगलाई राष्ट्रिय उद्योग इको सिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौ। प्लेटफर्मले उद्यम सम्बन्धी नीति र व्यवस्था नवीन वित्तीय उपकरणको पहिचान र पहुँच इन्क्युबेसन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यम क्षेत्र अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रबन्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्तनका लागि ₹4 अर्ब नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सम्मय शक्ति र राजपरा पारस्परिक लाभ राष्ट्रिय आर्थिक सम्बन्ध र सार्वभौमिकमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्धतिरका लागि सौम्य शक्ति परिचालन गर्नेछौ। आर्थिक कूटनीति सांस्कृतिक पहिचान प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौ। संयुक्त राष्ट्रसंघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौ। क्षेत्रीय सन्धिकर्ताका लागि सुदृढ कूटनीति अगाडि बढाउनेछौ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि सर्वोच्च शिखर समाचार हिमालय श्रृङ्खला योग ध्यान सांस्कृतिक विविधता शान्ति गर्ने राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति विषयमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौ। विदेश स्थित नेपाली निरोगको सशक्तिकरण गरी निर्यात क्षमता द्विपक्षीय व्यापार तथा लगानी पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सबैको नेपाली भन्ने नालालाई मूर्त रूप दिनेछौ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौ। बैंकिङ क्षेत्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बैंकिङको स्रोत तथा सहायक ऐनमा समयानुकूल संशोधन गर्नेछौ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम साना किसान विकास समवित्त वित्तीय संस्था मार्फत सञ्चालन गरेर रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको उप
उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्दछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण बजारको प्रभावकारीता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट बजारको मजबुत मूल्याङ्कन गराउनेछौ। जेएलजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभ नागरिकको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढाउन र प्रदूषण नियन्त्रण गर्न कार्यशील प्रवेशनको लागि वासिङ मेसिन, रेफ्रिजरेटर, भ्याकुम क्लिनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौ। बिमा वित्तपत्र तथा सहकारी नेपाली बिमा कम्पनीबाट जारी हुने विमानको कम्तीमा 20% नेपाल पुनर्बिमा कम्पनीबाट गराउनु पर्ने व्यवस्था मिलाउनेछौ। दीर्घकालीन प्रकृतिमा बिमाको सामूहिक बिमा कोषको नेतृत्व तथा संचालन नेपाल पुनर्बिमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौ। जोखिम न्यूनीकरणको लागि पुनर्बिमाको निश्चित हिस्सा विदेशी पुनर्बिमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष विमान कर 10 लाख पुगेनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस चलान गर्नुपर्ने व्यवस्था गर्दैछौ। दुर्घटना घातक रोग ढुवानी लगायतको बिमा अनिवार्य गर्दैछौ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, शिक्षक तथा प्रजा सुरक्षा कोष, स्वास्थ्य बिमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षा कार्यक्रमको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी मार्फत गर्ने व्यवस्था रहनेछ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बिमा गर्ने व्यवस्था गर्नेछौ। हितपत्र बजार व्यवस्थापन र पशु तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउँदैछौ। समस्याग्रस्त सहकारीका बचत कर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सुशासन स्वार्थको द्वन्द सम्बन्धी कानून प्रजमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौ। कुशलजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आरब्ध गरी असुलोत्तर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहु विशेषीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार समेतद्वारा सरकार नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रभावको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राजधानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र चन्तु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न गरिनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको पदक वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादन आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाई पाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्मत 2083 साउने 1 गतेदेखि लागू हुँदैछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी
विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूर दराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा सम्प्रभुताले न्याय सम्बन्धी पाठ्यक्रमलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रु 2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक कडी र तिर्मा संरक्षण गरी पर्यटन सङ्ग्रहालय गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा अगाडि वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निपत्य प्रहरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक कोषको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुल्ला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार विधेयकका रूपमा रूपान्तरण गर्दै गरिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बिमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपन हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौँ। तीन तहबीच विद्यमान दोहोरो घरको विवादलाई चेतावनी कारको स्पष्टता र कानुनी सुधारमा सम्मान गर्नेछौँ। संघीय तह सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124.34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270.58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431.10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422.64 करोड अर्थात् 19.9% गरेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च विवरण स्रोत मध्ये राजस्वबाट रु 1405.31 करोड र वैदेशिक अनुदानबाट रु 61.74 करोड व्यवधान रु 657.29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247.28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410.00 आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रु 245.89 करोड आन्तरिक ऋणको साझा भुक्तानी हुने हुँदा खुद रु 164.11 करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रु 61.50 करोड र स्थानीय तहका लागि रु 90.20 करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4.60 करोड र रु 8.93 करोड समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3.82 करोड र रु 9.40 करोड विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39.72 करोड र रु 206.08 करोड सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175.00 करोड हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600.00 करोड भन्दा बढी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।
व्यवसाय मैत्री कर नीति सरल एवं स्पष्ट कर कानून स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्नमाथि आएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व वृद्धि गर्दै लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्वको विचारण गर्ने सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढाउन यसमा सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छुट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छुट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रोडक्ट प्रमोसन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वायत्तका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौ। स्वैच्छिक अनुपालन र पर्वधार विस्तार दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सहयोग पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यसमा सवारी साधनको स्वदेशमा उत्पादन चार्जिङ स्टेशन निर्माण ब्याट्रीको व्यवस्थापनका लागि प्रचार बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु। क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी नेपाली ब्रान्डका मुद्राको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेसन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुवरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्तशुल्कको दायरामा ल्याउने व्यवस्था लगाएको छु। सुरुमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। राजस्व परिचालनलाई प्रभावकारी बनाउन छापा कानून ल्याउनेछौ। राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौ। वार्षिक ₹10 करोडभन्दा माथि कारोबार गरी विद्युतीय बिजोट जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय विद्युत अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ। साना व्यवसायलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरिएको छ। जोखिम आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एन्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइन्छ। पेपरलेस फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने भुक्तानी गर्ने फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रभाव हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एकभन्दा बढी स्थानीय तहमा लगाइने भएको निकासी कवाडी लगायत बहु कर लिन पाइने छैन। प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर बनाउनु पर्ने व्यवस्था गर्नेछौ। असल व्यवसायको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित संसारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछ। कारोबार मूल्यमा आधारित अनलाइन पसार जाँच पास प्रणालीलाई थप सुदृढ पारदर्शी यथार्थ बनाउनेछौ।
अर्थात् जाँच पासपछि परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौँ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सा कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने शुल्कको भुक्तानी अनलाइनबाट गर्ने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा धरौटी लिने र विवाह सकेर फर्कन धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सेवाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ। अन्तर्देशीय भन्सा प्रशासनसँग माल वस्तु आएको बगालाई सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। नेपालभित्र कृत्रिम हात खुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट दिएको छु। आवासीय भवनको बिमा बापत अधिकतम 10,000 रुपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेसनको लागि तोकिएको सरकारी मूल्याङ्कन सम्मको रकममा पुँजीगत लाभ कर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था गरेको छु। कर परिवर्तन परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2082-83

अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको

आसन, मध्यम वर्ग को उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतंत्र और सम्मानपूर्ण जीवन को आधार निर्माण करने लक्ष्य सहित प्रस्तुत यो बजेटले राज्य को भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसर को सर्जक संस्था का रूप में पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशक को आर्थिक समृद्धि का संवाहक क्षेत्र का रूप में अगि बढ़ाई अर्थतंत्र में संरचनात्मक सुधार को नया चरण प्रारंभ गरेको छ। यस बजेट मार्फत राजकाज में खेती पसाल्ने, निजी क्षेत्र को आत्मविश्वास पुनः स्थापित करने, सार्वजनिक सेवा प्रवाह संयंत्रलाई प्रविधि अनुकूल र जवाबदेही बनाने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलता आधारित नया आर्थिक सूचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभावस्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य अभिवृद्धि दर 6% सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सुझाव पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्वयिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै स्वयं योजना र त्यो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नु भने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास प्राधिकरण, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै बनेको, यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सतार्न गराउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अन्त जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सरकार, समर्थन र सहयोग सरकारको अविनाशी पुँजी हो, जसको बचाव र बढोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक

0: बात समझा है राम कोई राम
1: बीमा छैन भने जोखिम छ बीमा छ भने भरोसा छ सुरक्षा आज देखि

खेती अन्न केलादुरी साग सब्जी फल फूल सहित फसल पूरक खानाले बच्चा खाना तन्दुरुस्त भए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्तनपान जारी छ।

0: समय हो। लागू पदार्थ को एक पटक को परिवर्तन पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भने खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
0: रेडियो गुरुबाबाको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहित प्रदानी सजेस।
2: बिहानी
3: छोरी

0: विश्वविद्यालयको छाना स्याउने उपायहरू अपनाउ।
1: विश्वविद्यालयका विश्वविद्यालयका धेरै वातावरणीय विशिष्टता समूह पेकहरू

कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च

Thank you.

कृषि विभाग और पशुपालन संसाधन प्रोत्साहित करने

प्रधान उत्पादन प्रसारण र वितरण तथा व्यापार तीन शिक्षा क्षेत्रहरूको उपार्जन गर्न खोजिरहेबाट हिजो खारिज सम्झौता हुन तर निर्माण सुरु निर्गत योजनाको आयोजनाको अनुमति पत्र खारिज गरेका थिएमा प्रबन्ध गर्दा अर्थमन्त्रीबाट बताएबाट उहाँकोमा दस मेगावटले कम क्षमतामा आयोजनाको तत्काल नीतिको जिल्लामा सुखायामा घटा घटमा विद्युत खरिद गर निर्धारित निर्धारणको खरिद सम्झौता गर्दा व्यवस्था मिलाएका निजी क्षेत्रहरू अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न व्यवस्था मिलेन समेत

बिन्दु चौधरी वर्धाको भाषणी बहुमुखी क्याम्पस संचालक समितिका निर्वाचन ऐना जेठ सत्र गते महिना बुधबार सर्वसम्मतिमा से सहमति चयन गर्न प्रयास सफल निर्वाचन निर्वाचनमा से कार्य समिति चयन गर्न लगभग निर्वाचन समितिका निमित्त संयोजक उपेन्द्र शर्माका अनुसार अध्यक्ष पदका लागि तीनजना उम्मेद्वारीहरूका उसले दुई महिला सदस्य सहित कुल 22 सदस्य पदमा उम्मेद्वारी दिनबाट अध्यक्ष पदमा रेशम अधिकारी डाक्टर शासन बाबु केशव राज पौडेल प्रतिस्पर्धा हुनेमा नेकपा एमालेका सुरेश रेग्मी उम्मेद्वारी फिर्ता लिनुभएको छ। प्रतिस्पर्धा दीपक क्षेत्रको महिला सदस्य हो एक पदका लागि दुईजना हो एघार खुल्ला सदस्य पदका लागि दुईजना उम्मेद्वारी गरेका क्याम्पस नम्बर समस्या शिक्षक कर्मचारी तलब निप्रेरकको पठन पाठन प्रभावित हुने गुनासोका विस्तृतीय प्रभावको आधारमा निर्वाचन निर्वाचक सरकार मानवको चिन्ता व्यक्त गर्नुभएको छ। वर्द्याको बिरुवा गाउँपालिका उडान मोर्चा गीतकपुरमा थारू समुदायका धार्मिक तथा सांस्कृतिक महत्वको उपलब्धि उठानमा निर्माण भइएका गाउँपालिकाका 4 लाख रुपियाँ लागतमा निर्माण भइरहेको उठानमा स्थानीय थारू समुदायको संस्कृति संरक्षण तथा प्रवर्धनमा टेवा पुग्न अपेक्षा गरिएका त्यो ठाउँमा निर्माण पार्छ स्थानीय पार्समा उल्लास थपिएका यसले परम्परागत पूजा संस्कार तथा सामुदायिक कार्यक्रम सञ्चालनका सहज बिना विश्वास गरिएका स्थानीय वर्षाली कामहरू त्यो ठाउँले पूर्व पुस्ताहना मनोरी संस्कृतिसँग चार सहयोग पुग्न बतेरबाट केवल गाउँपालिकाका प्रमुख प्रशासक अधिकारी पुष्पहर नायक अनुसार गाउँपालिका सबको जात जाति तथा समुदायका भाषा कला धर्म संस्कृति अन्य सम्मान कर्ते संरक्षण कार्यक्रम सञ्चालन गर्दा स्थानीय मौलिक परम्परा जोगाए गाउँपालिकाको दायित्व हुने उल्लेख गर्दै ऐना दिनमा प्रवासी सांस्कृतिक कार्य संरचना निर्माण तथा संरक्षणका काममा निरन्तर प्रतिमा चरण क्षेत्रबाट गाउँपालिकाका थारू समुदाय सहित निर्भेक जाति समुदायको कला संस्कृतिको पहिचान संरचनामा प्राथमिकतामा रहनबाट पश्चिम संरचनाले सामाजिक सरकार एकता तथा सांस्कृतिक पैटर्न परिवर्तनमा सकारात्मक प्रभाव पर्न अपेक्षा गरिएका स्थानीयवासी र संस्कृति संरक्षणमा गाउँपालिका सहित खरिदा चासो प्रशंसा गर्दै असिन कामले समुदायको पहिचान आफ्नो परिकल्पना बताइएबाट नेपालका सर्वोच्च अदालत बार एसोसिएसन पार्टी जिल्ला अदालत बार एसोसिएसन संयुक्त विज्ञप्ति जारी गर्दै अदालत क्षेत्र अनिश्चित क्षेत्र घोषणा गर मार्गहरूबाट नेपालका सर्वोच्च अदालत बार एसोसिएसनका सचिव शक्ति सिंह हमाल र पार्टी जिल्ला अदालत बार एसोसिएसनका सचिव घोषणा सुदृढ हस्ताक्षरित प्रेस विज्ञप्तिमा अदालत क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर माग गर्दको न्यायपालिका उत्तर दबाव सूचना गरेर गतिविधि प्रति ध्यान आकर्षण गरी त्यति सम्भव प्रक्रिया अवलम्बन गर्न माग गर्दै अस्पताल चोकसे विद्युत कार्यालयसम्म तथा चारबही चोकसे पछि वरिष्ठ चोकसम्मका क्षेत्र अस्पताल अदालत तथा संवेदनशील सार्वजनिक निकायमा अवस्थित अलग ओसिएको क्षेत्रमा निषेधित तथा भूमि निषेधित क्षेत्र घोषणा गरेर तत्काल प्रभावकारी कार्यान्वयन गरेर सम्बन्धित निकाय समक्ष माग फैलिँदा संवैधानिक सर्वोच्चता व्यक्तिको शासन शक्ति पृथ्वीकरण तथा सन्तुलन सिद्धान्त मानव अधिकार लोकतान्त्रिक मूल्य मान्यता एवं स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको संरक्षण तथा प्रवर्तनका लागि एसोसिएसन सभ्य जिम्मेवार सचेत भएकाले प्रत्येक तथा सर्व नियुक्तिमा उल्लेख गरिएका विगतको समय सेभरि मुद्दाको सन्दर्भमा जाहेर भएर

Thank you.

सुखा समय ऐना से आकर अपने मनोज संग्राम से सफाई करी।

0: कस्तो सराई लाइटा लेखा नै हेरी
1: बन्नु आदि समय देखाजे लगभग कार्यालय सामुदायिक बलको प्रहरीहरूलाई खबर गरी सबैजना सुरक्षित भएका थिए। आदि बुटाई बढेको विचार क्षेत्र अनुसार बनाउन आगी लगेन आगलागी भए तैनाथ

0: der von Mollstünde zu Rasi, Zahnbis, Efkai, Zerpanna. नेपाल को जनसंख्या मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियो को प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धरती अपनाऊ।
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मक्की र पुछा क्षेत्रमा पानी पार्नु रोपो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान,

0: 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख भाँगिने, नसा च्यापिन, हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपमेन्टल थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपमेन्टल थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
2: जानकारी।

0: আমি
1: দেখা

0: समावेशी रेडियो सभ्य आवाज यो हो रेडियो गुरुबाबा एफएम
1: देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 अर्ब 24 अर्ब 34 करोडको बजेट प्रस्तुत। सड़क मरम्मत गर्न 28 अर्ब 42 करोड बजेट विनियोजन। कर्मचारीको तलब 21% बढ्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्य वृद्धि पनि हुने।
2: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
1: नेपाली एआईयूमा प्रवेश गराउने सरकारको घोषणा। शिवचटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षीको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति कोविन्दको भनाई। आज रात

0: जिला प्रशासन संबंधी सेवा स्थानीय तौरबाट प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोकका फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर श्रीमती मुवाकेले संघीय संसदमा आज बजेट

प्रतिशत विकास निर्माण का लगी आवश्यक पूंजी का खर्च तर्फ भने चार खर्ब 31.10 करोड़ रुपया छुटाइएको छ। त्यसै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापन का लागि 4.22 करोड़ रुपया विनियोजन गरिएको छ। यो बजेट कार्यान्वयन का लागि करिब 6.57 अर्ब रुपया बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर रावलले बताउनुभयो।

टेस्टिङ गरिएको छ। सरकारले नेपालले आर्टिफिशियल इन्टेलिजेन्स एआई युगको आत्मविश्वास तथा प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाडौँको शिवचारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गर्ने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सबै पूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अथवा

0: 됐어. 근데 이 문제 받는 거예요?
1: 내가 오픈 얘기를 하면서 들었어. 말할 건데 이렇게 오라이가 맞다 됐어. 어떻게 이렇게 나한테 박사님이 스텔라이 라이 라이 속되는 거 아니었으니
2: यो अब डेलिगेटेड एउटा युनिटै बनाउनु पर्यो होइन मन्त्रालय एउटा मन्त्रालयमा भए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गर्छ तर भन्ने निकाय व्यक्ति कोही पनि छैन नि त तपाईँको त त्यो हो मेन कारण चाहिँ अब भन्नुलाई त मैले
0: यदि यो कार्यान्वयन गयो भनेदेखि नेपालको मान्छे क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पर्छ
1: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन यो चाहिँ इन्टरनेसनल लेभल चाहिँ राम्रो जान्छ कार्यान्वयनमा भने चाहिँ किनभने नेपालको मात्र म मार्केट होइन भन्छु त्यसले के खासै नेपालको मार्केटमा खासै असर गर्दैन तर जुन इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हिँडेर नजरिया हुन्छ नि त नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्नु खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा इन्सुरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्ट पनि भएको छैन तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो इन्सुरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ इन्भेस्टमेन्टहरू आउनु थाल्छ कि जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छन् माइक्रोसफ्टको छ मिठाको छ त्यो चाहिँ एउटा पोसिबिलिटी नै हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ
0: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगार जातिमाको भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र सञ्चालित बनाउने सरकारको भनाइ छ।

0: त्यही वर्षमान पुरीले भन्नुभयो, राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनैतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। काठमाडौँको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिल वस्तु, रूपन्देही, नवलपरासी, पश्चिम नवलपरासी, पूर्व चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएमसँग कुरा गर्दै मौसमी भाइ प्रसाद दाहाल,
1: आज रातिको लागि कृषि कार्य सचिवालय

0: कृषि क्षेत्र प्रसिद्धिमा 90 प्रतिशतसम्म प्रिमियम अनुदान दिने नीति निरन्तरमा हुनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढाएर 32.46 करोड रुपियाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
1: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 करोड पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा

ஆசையே

काठमाडौँ यस वर्षको बजेटले केही पछि राम्रो उठाए पनि अझै यथाथ बजेट बनाएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पछि पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ।

चाहिँ धेरै आफन्तहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो पण्डितहरू चाहिँ महत्वकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन जस्तो कार्य कार्यान्वयन गर्न सकिन्छ।

सत्ता लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ पुगेको सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारी सरकारी कर्मचारीको तलब करिब 21 प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एआईयूमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। कतिपछि दलहरूले पनि बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र कोविन्दले टोकियोमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संस्थाकै उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति पढाइ र भित्री मधेसका 21 जिल्लामा ठूलो वृद्धि हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। महिलाले अपराजित रहँदै तरमा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो।

Thank you.

0: बडी इफेक्टिभ बनाउने भन्ने हुन्छ होइन, त्यो त्योभन्दा जेन्युन कुराहरू चाहिँ त्यहाँ हुन्छ, त्यहाँबाट लिनुपर्ने हजुरले आफ्नो स्थानीय तह या आफ्नो स्थान जिल्लालाई फोकस गरेर हजुरहरूले समाचार बनाउन सक्नुहुन्छ, मैले त्यो अनुरोध गर्न चाहेँ। त्यसै गरी अब यो हाउडीको मुटुवानको कुरा आयो, हामीले 119 किलोमिटर प्रति घन्टा गर्दाखेरि चाहिँ हाउडी चल्छौँ, तर बाँकी लगायतका जिल्लामा चाहिँ त्यति हावा चल्छ। तर मैले अघि नै भने हामी पूर्वानुमान चाहिँ दिनको दुई पटक पर्दा गर्ने गर्छु। यो वायुमण्डल प्रणाली आफैमा कस्तो छ भने एकदमै गतिशील छ, होइन, हरेक क्षेत्रमा चाहिँ परिवर्तन भइरहेछ। र अस्तिको पूर्वानुमानको केसमा पनि हामीले चाहिँ दिउँसो 3 बजेतिर चाहिँ हाउडी चल्छ भनेर सूचना दिएका थियौँ, त्यसको अध्यापति चाहिँ बेलुका पनि हाउडी चल्छ हुँदै थियो, तर बिहान 8 बजेको सूचना मात्रै त्यो चाहिँ परिवर्तन भइसकेको थियो। त्यो त त्यति ठुलो हाउडी चल्दैन, सामान्य किसिमको हाउडी चल्छ भन्ने थियो, तर न्युज चाहिँ जो ठुलो हाउडी मात्रै आयो भने सञ्चार माध्यममा त्यो व्यावहारिक सूचना चाहिँ बिजीबालीको विकास गर्नु पर्यो पहिलो कुरो, किनभने आधा हेरेपछि 3 दिनसम्म हेर्ने होइन, त्यसलाई चाहिँ बेलुका पनि हेर्नु पर्यो, बिहान पनि हेर्नु पर्यो। अब त्यसपछि केही कुराहरू पूर्वाधार आफूमा 100% चाहिँ मिल्दैन, त्यो यो विश्वव्यापी रूपमा जहाँ पनि यसको समस्या हो। हाम्रो फेरि मौसमी केन्द्र हेर्ने हो भने 50 किलोमिटरको दुरीमा होइन, कहीँ होला 10 किलोमिटरसम्म मात्रै छ भने हाम्रो चाहिँ त्यो चाहिँ स्पेसियल कभरेजको हिसाबले हाम्रो स्टेसनले डाटा लिन सकेको अवस्था छैन।
1: अब यो केन्द्रहरूलाई चाहिँ कति सूचना स्थानीय तह वा कभरेज सरकारकै नागरिकसम्म पुर्याउन कसरी काम गरिरहेको छ, कसरी पुगिरहेको छ?
0: सूचना पार्टी चाहिँ राख्नुपर्छ भन्ने कुरा जलवायु तथा मौसम विज्ञान नीति 2081मा आएको थियो, त्यो नीतिले पनि स्थानीय तह प्रदेश सरकारसँग कसरी समन्वय गर्ने भन्ने एउटा दिशानिर्देश गरेको छ, र अहिले हामी त्यो अनुसार काम पनि गरिराखेका छौँ। अहिले चाहिँ हामी नमुनाको रूपमा चाहिँ जस्तै 12 गते नगरपालिकामा चाहिँ काम गरेको अवस्था छ, पूर्वाधारित पूर्वानुमान भनेर। यसमा के छ भने अब हाम्रो पूर्वानुमान चाहिँ जनवृत्त रूपमा काठमाडौँबाट हुन्छ, र त्यही पूर्वाधारमा चाहिँ सबैजना सम्प्रेषण हुने हो हरेक पालिकामा चाहिँ त्यहाँको अब विगत सरकार उहाँहरूलाई पनि हामी तालिम दिने चाहिँ गरिरहेको अवस्था छ, किनभने उहाँहरूलाई बुझ्नु भयो भने त्यो समुदायसम्म चाहिँ सूचना राम्रो किसिमले जान्छ।
1: जस्ता प्रणालीहरू विकास गर्नुपर्छ भनेको छ, हाम्रो पनि प्रणालीहरू कार्यान्वयन गराउन नसक्नुको कारण के
0: भन्छ चाहिँ सबै त्यहाँ चाहिँ जोखिम छ भने जे जस्तो अवस्थामा हुनुहुन्छ त्यो अवस्थामा चाहिँ सबैले सूचना एकैपटक पाउने भन्ने प्रणाली हो। यो प्रणालीमा चाहिँ हाम्रो राष्ट्रिय विपद जोखिम मूल्यीकरण प्राधिकरणको नेतृत्वमा चाहिँ काम भइराखेको छ, त्यसमा चाहिँ जल तथा मौसम विज्ञान विभागले एक्लै गरेर हुने अवस्था छैन। अहिले पनि हामीले बारीको हकमा त त्यो काम गरिराखेको अवस्था छ, बारीको चाहिँ केही स्थानमा जोखिम छ, आवश्यक सतर्कता अप्नाउने होला भनेर हामीले चाहिँ केही समय अगाडि नै सूचना दिने गरेको छ। यो हाउडी चट्याङ असिनाको केसमा चाहिँ हामीले गर्ने चाहिँ हामीले इन्टरनल चाहिँ तयारी गरिराखेको अवस्था छ। र अब यो हजुरले अघि नै भन्नुभयो पूर्वानुमान गरेर मात्रै भयो, त्यो विश्वासिलो हुनु पर्यो, त्यो किसिमको परिचय गरेर त्यो चाहिँ हामीले एसएमएस मार्फत नै चाहिँ जुन क्षेत्रमा जस्तै बाटो होला दाम होला या कहाँ छ त्यो क्षेत्रमा चाहिँ हामीले अभिनन्दनको चाहिँ सूचना दिने चाहिँ त्यो प्रणालीको चाहिँ विकास गर्दैछौँ। हामीले अडियो कुरोमा पनि मेसेज पठाउने भन्ने पनि गरिरहेका छौँ, गरिराखेका छौँ हामीले
1: बाट होइन सूचना कुरा गरिरहँदा हाम्रो प्रदेश सरकारले नागरिक समक्ष पुर्याउन चाहिँ कस्तो काम गर्न सकिएला?
2: राम्रा साथीले भने जस्तै उहाँले त्यो इलाकमा हालिसकेपछि त्यसलाई अब दण्डमा पुर्याउने कार्यमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने गर्छ, र त्यसमा अरू समन्वय सहकारी गर्ने कुरामा प्रदेश सरकारले गरि पनि रहेको छ र अझ प्रभावकारी बनाउनको निम्ति पहल गर्छ।
1: यो डिएचएम त सङ्घ सरकारकै हो होइन, तर प्रदेशले पनि त्यसमा खाता संरचना बनाउन सकिएला कि?
2: अब उहाँहरूसित सहभागी गरेर अगाडि जान सक्छ,
1: त्यसको आवश्यकता
2: हामी लेखिरहेका छौँ र उहाँहरूसित समन्वय र सहभागी हामी गरिरहेका छौँ। विगतको बैठक गर्दाखेरि उहाँहरूलाई बोलाएर त्यसपछि त्यसलाई परिवर्तन गर्न सकिन्छ भनेर हामी पटकपटक छलफल गरेर के अनुसार कार्ययोजना बनाएर अनि पछि गएर प्रदेश सरकारको लागि तय गरिरहेको छ।
3: जोखिम पर्ने कार्यक्रमको लागि स्थानीय तहले पनि समूहसम्ममा गएर तालिमहरू पनि दिएका छौँ र त्यहाँ पनि रेड क्रस अनुसार लगायत सुरक्षा गर्ने हाम्रो समय समयमा गएर हुन्छ। व्यक्तिहरूको एकदम जोखिमपूर्ण वास्तवमा बस्नु भएको छ ती कुराहरू सूचना दिने त्यसरी स्थानान्तरण गर्ने कहिले काहीँ पानी आयो भने उहाँहरूको घरभित्र नछिर्या गरे कसरी जान सकिन्छ भनेर ती कुराहरू गरिराखेका छौँ र आगामी दिनहरूमा चाहिँ यसलाई अझै प्रभाव पानी बनाउने गरी गर्नेछौँ।
1: धन्यवाद। म फेरि भाइहरू उत्तर जान्छु गर्दाको कुरा सुनौ उहाँले चाहिँ कहिलेदेखि अलिक चेता गर्नुभएको छ
2: हामी कृषि योजनामा काम गर्छौँ 287 ताजाकालाई चक्रबन्दी गरेर हामीले अहिले 60 बिघा जतिमा केरा खेती र 10 बिघा जतिमा फापुला खेतीको खेती गरेका छौँ। मौसम सेवा सम्बन्धित किसान प्रत्यक्ष सम्बन्धित हुन्छ भइरहेको हुन्छ विशेष गरी हाम्रो अहिलेका मुख्यमन्त्रीजीलाई विशेष अनुरोध गर्छौँ हामी तराई पहाडमा केही भाग हिमालसँग जोडिएको गर्दैछौँ प्रदेश स्तरीय मौसम प्रभावमा स्पेसल रूपमा केन्द्रलाई जस्तै केन्द्रीय स्तर भएर जुन पनि प्रदेश क्षेत्रीय मौसम पूर्वाहरू चाहिँ सञ्चालन गर्नु पर्यो त्यसले मलाई लाग्छ यो क्षेत्रलाई कभर गर्छ। अर्को पहाडी आउने प्रकारको असारमा पहाडी आउने अवस्थामा ती नजिक किनारमा बस्नेहरूलाई सजग हुनुहोला यात्रामा सजग हुनुहोला त्योभन्दा थप थप प्रश्न सूचना आउँछ आएको छ उहाँको सडक गर्नु आएको छ भन्ने कुरो हामीलाई लाग्दैन। हामी यो पिपरी क्षेत्रमा अरू यो तराई क्षेत्रमा 500 बिघा क्षेत्रफलमा केरा खेतीको विस्तार भएको छ अस्तिको पाहाडले पसाएको केरा जब 60-65% किसानको नोक्सानी भएको छ त्यो राज्यले देख्नु छ जहिलेसम्म प्रदेश राज्यले देखेन थालिएर पनि देखेन कसैले देख्नु भएको छैन कोही बाढी भयो कोही खोजेन एउटा केही भयो कोही त्यो देख्नुहुन्थ्यो होला तर चाहिँ किसान महँगो चाहिँ त्यो चाहिँ राज्यले देखेन।
4: हरेक वर्ष पानी पहिलो उदाहरण चट्याङ हिम पहिरो र असामान्य वर्षाका कारण स्वयं नागरिक तराई परिरहेको छ। दस नम्बरमा नेपाली सरकार आज पनि मौसमको भरपर्दो राष्ट्रिय सूचना प्रणालीभन्दा बढी उहाँको प्रकाशमा अथवा विदेशी प्लेटफर्ममा निर्भर हुन परेको छ। मेरो उदाहरण के भने अहिलेसम्म नेपाल सरकारले मौसम पूर्वानुमान र विपद जोखिम निरीक्षणका लागि आफ्नै मौसम सम्बन्धी क्षेत्रलाई प्रक्षेपण गर्ने दीर्घकालीन नीति बनाएको छ कि छैन। यदि नीति बनेको छ भने हालसम्म त्यसको कार्यक्रम किन अघि बढेन अनि यदि नीति नै छैन भने जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश नेपालले अझैसम्म आफ्नो मौसम निगरानी प्रणाली विकास प्राप्त गर्न किन दिएन। हाम्रो प्रधानमन्त्री सरकारका मुख्यमन्त्रीलाई पनि यस सम्बन्धी ध्यान प्रसन्न गर्न चाहन्छु। धन्यवाद।
2: यहाँ उनले उठाएका कुराहरू अत्यन्तै जेन्युइन छन् र जुन क्षेत्रलाई प्रणालीको कुरा गर्नुभयो त्यो कुरा अत्यन्तै त्यो सान्दर्भिक पनि छ तर त्यसलाई प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारको हामी ध्यान र आकर्षण गर्ने कुरामा हामीले पहल कदम पनि लिँदैछौँ र लिन्छौँ। यो कुरा म यहाँ
1: उठाएँ
2: अहिलेसम्म भन्ने मिति वाकै भोलिरहने भन्नु कि मैले अनि गराउँछौँ भनिसकेँ यस्तो भयो गर्नु गरिन अहिलेसम्म भन्ने कुरो त अहिलेसम्म एउटा काटो मिति हुनु पऱ्यो गराउनेको खर्च होइन भनिसकेपछि लुम्बिनी प्रदेशको एउटा अनि पछि गएर भइरहेको छ। यी दुईटा फेरि छुट्टो देशीमा लुम्बिनी प्रदेश सरकारले छुट्टो फेरि छुट्टो अथवाहरू अनि खर्च बढाउने हिसाबले आफ्नो फेरि कामहरू आवश्यक छैन त्यो सम्बन्धमा खडा गर्नु हुँदैन
5: Thank you.

Thank you.

क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटाले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भएका नेटोको सदस्य राष्ट्रहरू मेमियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रोमानियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन

डाटाकोलाई भारतीय अधिकारीहरूले यो वर्षको दिन सुन्दा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको बर्खामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जुनको शुरूआतबाट दक्षिण राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुसिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जैन बौद्ध धर्म र कुङफूको जन्म भएको सावलिन मन्दिरका प्रमुख श्री युनजिङलाई सम्पत्ति लिलामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेरान प्रान्तको केन्द्रमा 1995 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं 82 गाडीहरू रहेको र कैयौं महिलाहरूबाट उनले पत्र जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHOका प्रमुखले कङ्गो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासाका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कङ्गो र युगान्डामा इबोला

को सुयोग बालबालिका को जान लिएको विद्यालय छात्रावास को आगजनीको घटना अनुसन्धान का क्रम में केन्या को प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो। सबै द्वितीय बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति सरकारले आफ्नो पहिलो बजेटीय मध्यम वर्गको उपले उत्पादनशील रोजगारी प्रति

अर्थमन्त्रीले यति धेरै शून्य

0: ஆகிறது. எத்தனை வரி நீக்கலாம்
1: சொன்னாச்சாரம்
0: விளையாட்டு

দিয়েছে, কমতি দিয়েছে, আমি কি আশা করি

मानिसलाई इन्स्टान्टामा रहेका रुसी महामारी जगदूतलाई निकाला गरिएको बताएका छन्। रुसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। त्यसै नेटोका प्रमुख मार्क रुटाले रुसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रुसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले युए मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। युके जर्मनी र फ्रान्सले पनि रुसी ड्रोनले रोमानियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।

Yes,

अनिवार्य सुरु गरे अन्न गेडा दुई साग सब्जी फल

आदरणीय कविला हाम्रा प्राचीन सृजनशील आदिवासी समाजमा कुनै द्रव्यासी समुदायका चलागे सामुदायिक रेडियो गुम्बाबाट उनीहरूको गुम्बा साथ मेगाहजमा छ बोल्की बाटी अठारह हाम्रा स्टुडियो घरिमा राति 10 बजेकलमा हाम्रा आजुक सम्पूर्ण सेवा पढायो जानकारी गरेकी स्वदेशी रेडियो सजी आवाज रेडियो गुम्बाबाट सुनकर साथ दिलकमा अपना हा धन्यवाद कार्यक्रम 5:45 खेल भ्याटिने बाटी आज प्रसारणमा से प्राविधिक संग्रह हाम्रा सकुजना विदा माग्दै जय गुम्बा।